0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: मोहतरम सामाईन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई माने नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं। रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوش کہا کہ خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی، تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں۔ آمین۔

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: FM 92.9 और केबल 88.9 पर ये रेडियो आपकी आवाज। सामने नाजरीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है। हमने सुबह इंट्रो में भी बात की थी। सामने इस वक्त हमारे साथ सोशल वर्कर, साबका सिटी काउंसलर और तजिया नगार, एनालाइज भी करती रहती है, एक्टिविस्ट भी हैं, लुबना इलाही साहबा, मल्टी किस्म का आमन से प्रोग्राम करते रहते हैं, मल्टी किस्म की हमें इन्फॉर्मेशन भी देती रहती हैं। तो हमारे पास जो इन्फॉर्मेशन होती है, सामान्य नाजरीन हमारा वादा है हम आपसे बात करते हैं। तो इस वक्त लाइन पर हमारे साथ मौजूद है लुबना इलाही साहबा। लुबना, आपको एक बार फिर खुश आमदीद कहते हैं।
2: जी शुक्रिया राय साहब, और आपके सारे मिलने वालों की शुक्र में सलाम हाजिर है।
1: और लुबना, हमें पता है कि हमारे सारे चाहने वाले, हमारे सारे लिसनर, हमारे सारे वो थिंक टैंक या जितने भी हमारे एनालिस्ट हैं, सारे बीमार हैं। मुजीब साहब बीमार हो गए, आप बीमार होगी, बेग साहब बीमार हो गए, तो अल्लाह करे सबको सेहत हो। मौसम तो बड़ा अच्छा, अब आपकी तबीयत कैसी है?
2: जी आगे से बेहतर है, लेकिन मेरी आंखों का ऑपरेशन हुआ है तो मतलब जो कुछ भी है वो चेहरे पे नजर आता है, नील वगैरह है इस तरह कुछ ना, लेकिन बाकी मैं ठीक हूँ अल्हम्दुलिल्लाह।
1: हमारे में तो यही बीमारी कहा जाता है, कोई भी उंगली को तकलीफ कहते हैं बीमार हैं जी आज।
2: लेकिन नहीं, मैं तो मेरा गालबन 16 तारीख को ऑपरेशन हुआ था, फ्राइडे का दिन था, तो मंडे को मैं काम पे थी। अब आपको पता मैं नहीं घर पे रह सकती अनलेस के मेरी टांग बाजू टूटी हो।
1: अल्लाह ना करे जी। चले लुबना इलाही साहबा, आप हमें बताएं कि 1 मई गुजर गई, आपका 1 मई कैसे गुजरा? आज साफियों का दिन है, 3 मई है, आप क्या कहेंगी?
2: 1 मई तो जिन लोगों का दिन है वो मुझे नजर नहीं आते डेनिश माशरे में, वो एग्जिस्ट नहीं करते। जिन लोगों की पार्टी थी यानी के सोशल डेमोक्रेट, उनमें जो औसतन उनकी नुमाइंदगी कर रहे हैं, औसतन उनके पास कोई ना कोई यूनिवर्सिटी की डिग्री हो, जिन लोगों के पास तालीम का फकदान था और जिसके लिए ट्रेड यूनियंस बनी थी, वो लोग तो है नहीं। तो मुझे नहीं समझ आती कि हम क्या मना रहे हैं। तो बहरहाल जो ट्रेड यूनियंस हैं वो हमारी बेहतरीन वकील है, उनका मेंबर जरूर बनना चाहिए, बल्कि सबसे सस्ते वकील है, उसमें आपको पैसे की छूट भी मिल जाती है जो उन्हें आप देते हैं उनकी मेंबरशिप के, गालबन उसके आधे पैसे आपको टैक्स की रिडक्शन में मिल जाते हैं। तो यह है कि उसका मेंबर जरूर बनना चाहिए, वही हमारे लिए मुज़ाकरात करते हैं, हर साल तनख्वाह बढ़ानी चाहिए, जो ये बच्चे पैदा होने की सूरत में छुट्टियां होती हैं वो कितनी होनी चाहिए, इस तरह की छोटी छोटी सी चीजें जो नहीं है, तो एक तरह से हमारे वो मुहाफिज हैं ट्रेड यूनियन वाले। तो बस उनके आसार हैं, क्योंकि नए बच्चे तो ना मेंबर बनना चाहते हैं ना उनकी समझ में आता है। तो जो जिसको डेनिश में उफा लियत कहते हैं, उनकी यानी बगैर किसी डिग्री के, तो उनकी वो उनके लिए बहुत कुछ करते हैं। तो मैं बहुत हैरान होती हूँ कि बहुत सारे पाकिस्तानी काम भी करते हैं लेकिन वो ट्रेड यूनियन के मेंबर नहीं है, वो सिर्फ जिसको एक ऐसा कहते हैं यानी बेरोजगारी की सूरत में जो नहीं है वो आपको उनका अनाउंस मिलता है, वो आपको देते हैं आबस लूसिस ऑन स्टूल से, लेकिन जो मेन चीज है वो है आपकी फाफ होनी, जो कि आपकी वकील कर वकालत करती है आबस माकिल यानी मंडी या मुशक्कत। तो ये है, बाकी आप सब लोग को सहाफत का दिन मुबारक हो, ये भी एक अपनी हिस्ट्री है। तो मुझे आपसे पूछना चाहिए आपने आज का दिन कैसे मनाया?
1: आज का दिन मुझे इसी तरह मनाया, बातें करते हुए, सारा दिन जो है वो बातें करते करते गुजर गया, लोगों ने जो अप्रिशिएट भी किया, बातें भी की, अपने दिल के हाल भी सुनाए। उसके बाद आपको पता है कि सियासत भी छोटी मोटी, चूंकि ये लोकल प्रोग्राम होता है तो फिर लोकल बातें डेफिनेट होती हैं, क्या क्या करते रहते हैं। तो आज जो काफ की टीम भी थी, आपके राजा फराज साहब भी जो है वो सदर बन गए, वो भी मौजूद थे, बाकी लोग भी, मुजीब साहब भी थे, तो इसी तरह मिला जुला ये प्रोग्राम था, बात होती रही, ईशान से बात हुई और दूसरे लोगों से भी बात हुई, हुकूमत की बात हुई कि हुकूमत तो तकरीबन अब तय हो गई है कि लास्ट यूके और मेहते के अलावा जो है वो ये दोनों ही मेच्योर लगते हैं, कि इसके अलावा तीसरा बड़ा लीडर कोई नज़र नहीं आ रहा था कि जो हुकूमत बनाने की तरफ, ज़ाहिर साहब ने कोशिश तो की है वो नहीं बना सके, एंड पे जाके वो ही हुआ जो सब कह रहे थे, आप क्या कहेंगी?
2: नहीं मैं तो खुद ये कह रही थी, लेकिन मैं साथ ये भी कहती हूँ ये चलेगी नहीं, हमें जल्दी नया इलेक्शन होगा, ये चल नहीं सकती ना, क्योंकि ईस्ट एंड वेस्ट जो नहीं है किस हद तक कम्प्रोमाइज कर लेंगे। अभी वो मेरे फर्गसन कह रही थी अपनी गवर्नमेंट फेले फाकम से, उसको किसी ने इंटरव्यू जस्ट छोटा सा लिया कि भी آپ کے مطالبات تو یہ یہ ہیں تو پھر آپ کیسے کریں گی؟ تو وہ کہہ رہی تھی نہیں ہم دیکھیں کس حد تک کمپرومائز کر سکتے ہیں نا. اس نے 10 دفعہ کہا کس حد تک. تو جو ہے میں بہرحال میری سیاسی بصیرت کہتی ہے کہ یہ 4 سال کا ٹرنول نہیں نکالے گی حکومت, سوال ہی نہیں پیدا ہوتا. لیکن یو نیور نو.
1: لیکن ان کی ملاقات بھی ہوئی ہے لاسٹ لیوکے کی اور میتے کی, جو 6-7 گھنٹے انہوں نے میرے خیال علیحدگی میں ملاقات کی ہے. باتیں تو طے کر لی ہوں گی,
2: لیکن باتیں تو طے کر لی ہوں گی لیکن کیا وہ خاص کر اسپیشلی جو سوشل ڈیموکریٹ کی پتہ نہیں کتنی ان کے حلقے ہیں کیا چیزیں ہیں, وہ بھی ان سے پوچھ کے تو نہیں نا کر رہی. جو کچھ بھی کرے گی وہ بھیجے گی ادھر کے, جی یہی میں نے کیا ہے. دیکھے وہ ان کتنا برداشت کرتے ہیں, کیونکہ اب یہ تو نہیں کہ حکومت کے چکر میں اس جو ممبر ہے سوشل ڈیموکریٹ کے وہ اس کا جو سوشل ڈیموکریٹ کا اندرونی ڈھانچہ ہے وہ اس کو توڑنے کی اجازت دیں گے. آگے اس نے بڑے بلڈوزر پھینکے ہیں.
1: چلیں دیکھتے ہیں اونٹ کس کروٹ بیٹھتا ہے. تو آپ کی جماعت یا آپ کی جماعت کیا کر رہی ہے, وہ بھی حکومتی حصہ بننے جا رہی ہے.
2: چلیں جی وہ پاکستان ہے وہاں کچھ بھی ہو سکتا ہے, جب کچھ ہوگا تو پھر دیکھی جائے گی. ابھی تو کچھ نہیں پتا ان پہ. ابھی تو جو کون لاؤ ہے اور جو کنگ یا کوئین کی طرف سے وہ ایک ٹائم ہوتا ہے اس کے اندر انہوں نے کرنا ہے, مین تو ان کا یہ ایشو ہے نا. لیکن یہ چل نہیں سکتے, ان کی دلچسپیاں اتنی مختلف ہیں, سیاسی دلچسپیاں.
1: آپ دیکھیں کسی پارٹی کی اپنی اس طرح کی سیاست جو ہے وہ رہی نہیں, مفادات کے لیے جہاں جہاں مفاد ہوتا ہے.
2: مجھے یہ بتائیں لاسٹ لوکے جو نہیں ہے وقت کے ساتھ کافی مولڈ ہو چکا ہے, وہ غیر ملکیوں کے فلاح و بہبود کے لیے اور پتہ نہیں کیا کیا ان کو تحسین پیش کرتا ہے کیا, اور وہ کہتے ہیں جی ان کی شاہ رگ پکڑ لو. یہی ایک ایگزامپل لے لیں, ہاؤ کم وہ کیسے اکٹھا کام کر سکتے.
1: چلیں اچھے کی توقع رکھنی چاہیے.
2: یہ جو قرآن لاؤ بنا ہے نا, یہ جو قرآن لاؤ بنا ہے, میں لاس کو آپ سے نہیں جانتی, میں لاس کو پتہ نہیں کتنے سالوں سے جانتی ہوں, لیکن میں محسوس کرتی ہوں جس طرح میٹے ایک ینگ سی لڑکی تھی اور ہم اس کو پتہ نہیں کن, میں خود اس وقت سوشل ڈیموکریٹ تھی, لیکن وقت کے ساتھ یہ اتنی عجیب و غریب انسانی دشمنی ٹائپ کی باتیں کرتی ہے. اسی طرح اس کے اپوزٹ جو نہیں ہے لاسٹ لوکے جب اپنا اس میں شروع میں ہوتا تھا پتہ نہیں کیا کیا باتیں کرتا تھا, لیکن اب میں دیکھتی ہوں کہ وہ بتاتا ہے کہ جو محکمہ صحت ہے اگر سارے غیر ملکی چلے جائیں تو ہم کیا کریں گے. وہ بتاتا ہے کہ یہ پڑھے لکھے لوگ, ہم نے ان کے اوپر کوئی انویسٹ نہیں کیا, ان کا خیال رکھو, ان سے بدتمیزی سے نہ پیش آؤ. اور جب سے پھر یہ جب فارن منسٹر تھا, اگر یہ بندہ نہ ہوتا راجہ صاحب تو ہمارا وہ جو جس کو قرآن لاؤ کہتے ہیں وہ کبھی بھی نہ بنتا. اکیلی اس نے مسلمانوں کے لیے ایسی ایک چیز کی ہے. میں ذاتی طور پہ اس کی بہت شکر گزار ہوں. جب یہ ہوا تھا میں نے اس کو چاکلیٹ کا ایک ڈبا اور ایک پھولوں کا گلدستہ بھجوایا تھا اور ایسے تھینک یو کہ تمہارا بہت بہت شکریہ کہ تم نے ڈینمارک کو اس میں خانہ جنگی کرنے سے بچا لیا, کیونکہ اینڈ آف دی ڈے یہی ہونا تھا. ہمارے بچے پڑھے لکھے ہیں, وہ بیوقوف نہیں, تو پھر ایک ملک میں دو طرح کے لوگ تو نہیں نہ رہ سکتے. تو اس نے وہ پنجابی نہیں کیتا اور ٹھپیا سارا کہ جی جدو مرضی کہہ دو جی, اسی تو بس استغفار اس کو جلانا ہے, ہماری جو مذہبی کتاب ہے. تو لیکن ہے کہ مالی دلچسپیاں ان کی بہت مختلف ہیں, جیسے ٹیکس ہے, ٹیکس کی کیا ہونی چاہیے, جن لوگوں کے ذاتی مکان ہیں ان کو جو نہیں ہے وہ وینسٹرا کہتی ہے, یا ہے تو یہ وینسٹرا کی باتیں کرتا ہے نا. لاسٹ لوکے یہ کہتا ہے کہ انہیں زیادہ چھوٹ ملنی چاہیے, وہ کہتے ہیں سوشل ڈیموکریٹ والے کہ جی ان کو جب یہ مکان بیچتے ہیں تو یہ ان کا پروفٹ ہے, ان کو اس کے اوپر بھی ٹیکس لینا چاہیے. تو میں تو خود حیران ہوں, لیکن مجھے سمجھ آتی ہے کیوں, کیونکہ انہوں نے وہ جو ڈیڈ لائن ہے اس کو برقرار رکھنا ہے, باقی کچھ نہیں ہے. تو
1: اچھا مطلب اندر سے بےمانی پہ چل رہے ہیں,
2: میں سمجھنے سے قاصر ہوں نا, کیونکہ ان کی جو جیسے کہ وہ اس نے الیکشن اتنا خراب ہونے کے باوجود بھی وہ ابھی بھی کہتی ہے سامنگ ہے اولنگ لو, وہ ڈائریکٹ لاو نام مسلمان نہیں لیتی, وہ صاف
1: وہ نام لیتی ہے تو مانتے ہیں, اس کا مطلب ریڈیکل بھی مانتی ہے, ساتھ دوسری تادی جماعتیں بھی مانتی ہیں. پھر
2: نہیں, آپ ریڈیکل نے آج تک اس طرح کا کوئی بیان نہیں دیا کہ جی جو لوگ
1: حکومت میں چلا جانا بیان تو ایک ہی بات ہے.
2: نہیں نہیں نہیں راج صاحب بہت فرق ہے, کیسے ایک بھی آتا ہے, ہم اپنے چند وہ لے کے کیا کریں گے, لیکن جب آپ اندر ہوتے ہیں تو آپ کہیں نہ کہیں اپنا انفلوئنس کراتے ہیں نا. میں ان دو لوگوں کی بات کر رہی ہوں نا, کیونکہ ظاہر ہے کہ جب ہمارا وقت آئے گا یا بات چیت ہوگی تو ہم تو اپنا موقف لے کے آئیں گے نا, ہم اس کے ساتھ کچھ چلیں گے. تو یہ ہے کہ میرا خیال نہیں کہ یہ 2 سال گزرے یہ الیکشن دوبارہ ہوگا.
1: چلیں جی دوبارہ نہ ہی ہو تو اچھا ہے, اخراجات ہوتے ہیں حکومت کے اسٹیٹ کے.
2: नहीं है, हो अच्छा है, क्योंकि बस बहुत सारे लोग जो नहीं है वो खाइफ हैं कि हमने इस जगह वोट क्यों दिया, हम ऐसे करते ऐसे करते ऐसे करते।
1: तो ये बात भी काफी हद तक आपकी ठीक है
2: लेकिन है कि चले, मेरी तो दुआ है कि जी जल्द से जल्द।
1: चले जी, अब लुबना इलाही साहब आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
2: ओके थैंक यू जी।
1: सामान नाजरीन, ये थी लुबना इलाही साहब जो कि अपना नुकता नजर पेश कर रही थी। हमारा किसी से मुतफिक करना जरूरी नहीं है, कोई राय देना चाहता है तो उसके लिए दर आपकी आवाज का टाइम हाजिर है।
3: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। सामान्य नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है। जिस तरह हमने इंट्रो में बताया था कि आज हमारे बहुत सारे मेहमान होंगे, ये स्पेशल प्रोग्राम है 10 मई मार का हक के हवाले से। तो हमारे डिप्टी मेयर और मौजूदा सिटी काउंसलर जो काफ़ी टाइम जो है हाईट्रैक मुकम्मल कर चुके हैं, बड़ी पोस्टों पर बैठते हैं कम्यून में, स्टिल इस वक्त भी बड़ी पोस्ट पर बैठे हुए, कमेटियों में बैठे हुए, तो आज उनसे मुलाकात हुई, पाकिस्तान एम्बेसी में मुलाकात भी हुई। तो हमने कहा उनसे आज के दिन के हवाले से मैसेज लेते हैं, उनसे बेहतरीन मैसेज कौन दे सकता। दूसरा, ये सोशल डेमोक्रेट के बड़े जिम्मेदार मेम्बर हैं और हुकूमत के हवाले से भी इनसे मैसेज लेंगे। शाह साहब, आपको खुश आमदीद कहते हैं।
2: जी बहुत शुक्रिया राय साहब, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
1: शाह साहब, बहुत शुक्रिया आपका टाइम देने का। शाह साहब, आपसे जानना चाहेंगे कि आज के दिन के हवाले से, मार्क हक के हवाले से, आज 10 मई 2026 का प्रोग्राम है, आप क्या कहेंगे?
2: जी राय साहब, सबसे पहले तो अल्लाह ताला का मैं शुक्र अदा करता हूँ कि जिसने हमें आज का ये दिन है जो इसकी सेलिब्रेशन करना नसीब फरमाया। आज हमारा एक साल मुकम्मल हो गया, यानी पिछले साल 10 मई को ये जो 9 और 10 मई को जो वाकयात हुए हैं पिछले साल, जिसमें अल्लाह के फजल व करम से नबी पाक अलैहिस्सलाम की तवज्जोहात का सदका इस मुल्क की फोर्सेस ने, जो दिफाई फोर्सेस हैं हमारी, उन्होंने दुश्मन के दांत इस तरह खट्टे किए कि उसकी आइंदा नस्लें भी याद रखेंगी। और ये जिसका नाम इसको मारका हक और कुरान पाक की जो सूरह सफ में लफ्ज इस्तेमाल हुआ है चौथी आयत में, बुनियानुम मरसूस, यानी सीसा पिलाई हुई दीवार, तो अल्लाह के फजल व करम से हमारी जो अफवाज हैं वो बिल्कुल सीसा पिलाई हुई दीवार उन्होंने अपने आप को साबित किया, और इसी तरह अवाम ने उनके साथ अपने आप को सीसा पिलाई हुई दीवार साबित किया। तो आज उस दिन के उस दिन की खुशी में उसको याद दहानी रखने के लिए कि आज का दिन है जो हमारी तारीख में बहुत अहमियत का हामिल है, जिसमें हमारी मुसल्ला अफवाज ने दुश्मन को वो सबक सिखाया कि जो मुद्दतों तक याद रखेगा, तो आज उसको सेलिब्रेट करने के लिए आज एक बड़ी खूबसूरत महफिल का एहतमाम हुआ जिस पाकिस्तान एम्बेसी में, जिसमें आप भी तशरीफ लाए, मुझ समेत और भी बहुत सारे लोगों ने शिरकत की। और जो सबसे खूबसूरत देखने में इसमें बात आई वो ये कि इसमें पाकिस्तानियत थी, इसमें इज्तमाईयत थी, इसमें इनफरादियत नहीं थी कि मैं किस पार्टी से ताल्लुक रखता हूँ, किस जमात से ताल्लुक रखता हूँ, किस ग्रोह से ताल्लुक रखता हूँ। और तमाम जितने शुरका थे उन्होंने अच्छा रवैया जो उसका इजहार किया, और मैं समझता हूँ यही हमारी जरूरत है कि चूंकि हम बदकिस्मती से हमारा जो फुकदान है, जिस चीज की बहुत सारी कमी है, वो हमारी कौमी यकजहती और इतिहाद है। हम मुख्तलिफ सियासी जमातों से ताल्लुक रख सकते हैं, दीनी मजहबी जो जमातें हैं उनके साथ ताल्लुक रख सकते हैं, हमारे नजरियात एक दूसरे से मुख्तलिफ हो सकते हैं, लेकिन फकत और फकत एक चीज है जो हमें हर हाल में जमा करती है, उसमें सिर्फ मुसलमान ही नहीं, उसमें जो दूसरे हमारे मजाहिब के लोग हैं, जो ईसाई हैं या बाकी मजाहिब के लोग हैं, वो भी उसमें शामिल हैं, और वो है हमारी पाकिस्तानियत। तो यहाँ पर मैं समझता हूँ कि ये पाकिस्तानियत को उजागर करने की ज्यादा जरूरत है, और आज उसका एक अमली मज़ाहरा है जो वो देखने में आया कि अल्हम्दुलिल्लाह जिसमें बहुत सारी तंजीमात के जो सरकर्दा लोग हैं उन सब ने उसमें शिरकत की और अपने अपने खूबसूरत जज्बात का इजहार भी किया। वक्त की कमी की वजह से सब लोगों को शायद उतना वक्त नहीं मिल सका गुफ्तगू का, लेकिन नुमाइंदगी सबकी तरफ से रही, जिसमें आपका भी पैगाम है जो वो मैं समझता हूँ बहुत अच्छा पैगाम था। दीगर तमाम मुकर्ररीन जिसने भी गुफ्तगू की उसने बहुत अच्छी गुफ्तगू की, और मैं तमाम पाकिस्तानियों को मुबारकबाद देता हूँ और अल्लाह पाक की बारगाह में ये दुआ करता हूँ कि अल्लाह पाक हम सब में इत्तेहाद पैदा करे, हमारे मुल्क को सलामत रखे, हमारे मुल्क को अमन का, सलामती का गहवारा बनाए, और बिलखसूस आलम इस्लाम पर अपना करम फरमाए, तमाम आलम इस्लाम की खैर फरमाए, आलम इस्लाम को एक एक उम्मत बनने के लिए आसानियां पैदा फरमाए, क्योंकि हम बहुत सारे छोटे छोटे टुकड़ों में बढ़ चुके हैं। अल्लाह पाक हमें इज्तमाईयत की तरफ लाए और हम सब के हाल पर कर्म फरमाए, और पाकिस्तान को ता क़यामत सलामत रखे, और जो लोग पाकिस्तान की हिफाजत करते हैं अल्लाह पाक उनकी हिफाजत फरमाए। तो मेरी बहुत सारी नेक ख्वाहिशात और बहुत सारी दुआएं, अल्लाह पाक सलामत रखे आपको भी, आपके तमाम ये जो आपने प्रोग्राम में जिस तरीके से आपने कंडक्ट किया, बिलाशुबा ये भी एक बड़ा कंट्रीब्यूशन होता है कि लोगों की आवाज दूसरों तक पहुंचाना, तो अल्लाह पाक इस पर आपको भी अजर अता फरमाए। और यकीनन ये किसी या मेरा या आपका या किसी का इनफरादी तौर पर नहीं, یہ ہم سب کا اس میں حصہ ہونا چاہیے, اور مجھے خوشی ہے اس بات کی کہ ہماری پاکستانی تنظیمات نے مل کر اس کا عملی اظہار کیا, اور یقیناً سفارتخانہ پاکستان ہے جو, وہ بھی اس بات کا مستحق ہے کہ انہیں بھی مبارکباد پیش کی جائے کہ وہاں پر انہوں نے پروگرام کا انعقاد کیا, اور تمام لوگ جتنے تشریف لائے میں سب کا دل کی گہرائیوں سے شکریہ بھی ادا کرتا ہوں, اور سب کو مبارکباد پیش کرتا ہوں, اور پاکستان کے لیے بہت ساری دعائیں. سدا سلامت پاکستان, تا قیامت پاکستان,
1: تا قیامت پاکستان. شاہ صاحب, چونکہ آپ کے ٹائم سے فائدہ اٹھاتے ہوئے, چونکہ برننگ ایشو ہے یہ بھی حکومت کا, آپ تین ہیٹرک آپ اپنی مکمل کر چکے ہیں, ڈپٹی میئر آپ رہ چکے ہیں, باختیار ڈپٹی میئر تھے, تو شاہ صاحب یہ حکومت کیوں نہیں بنتی؟
2: رائے صاحب, یہ جو اس وقت جو حالات بدقسمتی سے جو بنے, اس میں چونکہ ہماری پچھلی مرتبہ کا اگر دیکھا جائے تو چونکہ ہماری جو گورنمنٹ پچھلی مرتبہ تھی اس میں ہمارے پاس جو ہماری تعداد ہے وہ بہت بہتر تھی, جس کی وجہ سے اس کو بنانا, حکومت بنانا آسان تھا پچھلی مرتبہ, اور اتفاق یہ ہے کہ اس مرتبہ چونکہ ہمارے پاس تعداد ہماری ہے جو وہ کافی ساری کم ہو گئی, ہماری 12 سیٹیں کم ہوئی ہیں, تو اس کی وجہ سے ہمیں کافی نقصان ہوا جو سوشل ڈیموکریٹ کو, چونکہ صرف 38 سیٹس ہیں تو اس طرح کی میجارٹی تو نہیں ہے, تو اس وجہ سے ہم پھر مجبور ہیں کہ دوسری جماعتوں کو ساتھ ملایا جائے, اور بدقسمتی سے اس وقت جو سیاسی منظرنامہ پیش ہوا اس میں گو کہ زیادہ چانسز یہی تھے کہ یہ جو اتحاد ہے, ریڈ اتحاد ہے جو, اس کے ساتھ میں اس کو ساتھ ملا کے تو حکومت کی تشکیل مکمل ہو جائے گی, لیکن چونکہ اس میں مختلف جماعتیں ہیں اور ہر جماعت کا اپنا اپنا منشور ہے, بعض جماعتیں ہیں جو سمجھتی ہیں کہ وہ دوسروں کے ساتھ کام کرنا ان کے لیے مشکل ہے, اور پھر اپنے اپنے پریفرنسز جو اپنی اپنی ترجیحات ہیں, ہر جماعت کی اپنی اپنی ترجیحات ہیں, تو ان کو سب کو سیٹل کرنا جو ایک مشکل کام تھا, جسے ڈینش میں فوسلس پیل کہتے ہیں, تو یہ جو فوسلس پیل ہے یہ کافی مشکل ثابت ہوئی ہے, اور بدقسمتی سے آخری وقت پہ جا کر جو ہمارے مرغارا کی طرف سے لاسلیو کے انہوں نے یہاں سے جو پہلی جو انہوں نے 6 ہفتے جس میں لگائے ساتھ شامل ہو کر سوشل ڈیموکریٹ کے ساتھ حکومت سازی کے لیے, تو انہوں نے اپنا رجحان ہے جو تبدیل کر لیا, تو اب وہ چونکہ دوسری جانب مائل ہو گئے ہیں, تو اب حکومت کے لیے چونکہ جو بلو بلاک ہے اب اس کو مینڈیٹ ملا ہے کہ وہ حکومت سازی کے لیے کوشش کریں, تو اگر یعنی بلو بلاک کی حکومت بنتی ہے تو اس میں یقیناً جو مسلمانوں کے اور بالخصوص مسلمانوں کے اور بالعموم غیر ملکیوں کے خلاف جو جماعتیں ہیں وہ اس میں زیادہ شامل ہیں, تو اس سے یقیناً غیر ملکیوں کے لیے اور بالخصوص مسلمانوں کے لیے مزید مشکلات ہوں گی, اگر خدا نہ خواستہ یہ حکومت ہے جو یہ بن جاتی ہے, تو اس کا ابھی فی الحال تو ظاہر ہے کچھ کہنا مشکل ہے کہ اب ان کا آؤٹ کم کیا ہوگا, تو دیکھتے ہیں آئندہ دنوں میں کہ ان کے جو آپس میں جو گیو اینڈ ٹیک ہے وہ کہاں جاتا ہے, تو لیٹس ویٹ اینڈ سی کہ کیا صورتحال بنتی.
1: شاہ صاحب آپ کا بہت شکریہ, آپ نے اپنی مصروفیات سے ٹائم دیا ہمیں,
2: بہت شکریہ رائے صاحب, بہت مہربانی, تھینک یو.
1: تمام ناظرین یہ تھے سید یاز حسین بخاری شاہ صاحب, انہوں نے اپنا میسج دیا, بڑا خوبصورت انہوں نے میسج دیا, حکومت کے بارے انہوں نے میسج دیا, وہ چونکہ منجے ہوئے سیاستدان ہیں, 3 بار وہ سٹی کونسلر رہ چکے ہیں, ڈپٹی میئر رہ چکے ہیں, اور اب موجودہ بھی سٹی کونسلر ہیں, اور بہت ساری کمیٹیوں میں بیٹھنے کا ان کو تجربہ بھی ہے, تو ان چیزوں کو جو ہے وہ سمجھتے بھی ہیں اور گہری نظر بھی رکھی ہوئی ہے. سامعین کرام, اگر کسی نے جواب دینا ہے, کسی نے کچھ کہنا ہے, اس کے لیے ادارہ آپ کی آواز کا ٹائم آپ کے لیے حاضر ہے, ہمارا کسی سے متفق ہونا ضروری نہیں.
0: ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے, سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.